अथवा अफिसका लागि नयाँ सेफ किन्दै हुनुहुन्छ, सेफ मात्र होइन विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस्। अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस्। फायर रेजिस्टेन्ट, टुल एन्ड थ्रोट रेजिस्टेन्ट, तपाईँका सबैभन्दा महत्वपूर्ण